लोस्तों मुझने चोगे लो बेटी बचाओ बेटी पटाओ बेटी पढ़ाओ मुहिम पुला गोजुक बस खान इनमें अरगाल भी लोस्त चुए नुक दी मुहिम पु मिमां से तहरीक चिकलता ने इंजरें दी मुहिम प्यां बुमुन सुनते अलुशास त्रों लुक शेस दुना चोक्षी की यर्यास बेकास ना मान जख से होते इंजरें कों गंगरिया यर्यास ना त्रों लुक से फिलास ना मान सक जख से होते इंजरे जर सेत وزیر دفاع راجنات سنگ سے علاقائش مغمی اسمیان جاق پو نظم سے خقرون ریٹائر شخن مغمی دو نکون زندو سن مبارک باتان سوشل میڈیا پوشی گانو جناب سنگ سے علاقائش مغمی انساقش ناکری بی سینک بی مثال پر تات پر درست جیسے ساسم سے تعلق سکنتان سے قدرتی آفات نے وقتا روخ نزیستی تشتو کے لازم سو پرتن بو گم بان ساق لیلن جک یو تینزر ہے سر بسان دین من در ساق پر گی خبر انگا ایزن شزد بس یشو خدا نرسان مانی فقدیم

0: फोकस थोड़ा चेंज हो रहा है। और बीमारी देखा जाए तो स्क्रीन से खाली आंख में नहीं होती, पूरे शरीर में हो सकती है। आपकी गर्दन इफेक्ट हो सकती है, आपका लंबर स्पाइन इफेक्ट हो सकता है, आपकी पूरे स्पाइनल कॉलम अफेक्ट होता है, आपके थाइज इफेक्ट होती है, क्योंकि अब आपको चलने फिरने की आदत नहीं रह गई है।
1: जी, जी, जी,
0: और आपका डायबिटीज, हाइपरटेंशन बढ़ सकता है।
1: किसी भी तरीके से आपको अवॉइड करना चाहिए कि भाई लगातार आप ना बैठे।
0: जी,
1: अब यदि मान लीजिए कि अब ये जो समय है, जो भौतिकवादी समय है जिसमें हम कंप्यूटर या इलेक्ट्रॉनिक गैजेट्स का इस्तेमाल कर रहे हैं, शायद हम इसे उतना कम ना कर पाए, तो क्या कोई ऐसा कोई उपाय है, कोई ऐसे उपचार हैं जिससे कि हम इस प्रकार की बीमारियों से बचे रहें या इसका प्रभाव कम से कम हो?
0: देखिए, जैसे स्क्रीन की बात है तो आंख में जैसे मायोपिया प्रोग्रेशन हो रहा है, तो आजकल थोड़ा सा सबसे पहले तो जाके अपने नजदीकी किसी आई सर्जन को जरूर दिखाएं या किसी आई हॉस्पिटल में, क्लिनिक में, और ये देखें कि मायोपिया अगर बढ़ रहा है या वो हो रहा है तो, या आंख पे कोई इफेक्ट आ रहा है तो एक कम्प्लीट चेकअप कराएं, और जो डॉक्टर साहब अपना रिफ्रेक्टिव प्रिस्क्रिप्शन देते हैं उसको तुरंत चेंज करें, ताकि जो, और उनसे ये समझें कि सही डिस्टेंस क्या होती है।
1: जी, जी।
0: क्योंकि हम लोग बहुत नजदीक से भी देखते हैं, हम लोग बैठ के भी देखते हैं, मोबाइल तो हम लोग लेट करके भी बच्चे देख लेते हैं, तो उससे ये सारी चीजें होती हैं। तो पोस्चरल बहुत सारी चीजें होती हैं, तो आप पोस्चर चेंज कर सकते हैं। सबसे जरूरी तो है कि सबसे पहले एक नजदीकी आई सर्जन से जाके अपना कंसल्ट करें इस बात के लिए।
1: तो दोस्तों, ये थे डॉक्टर श्यामल आनंद, और डॉक्टर साहब ने हमें बताया है कि भाई कैसे हम अपनी आंखों की सुरक्षा कर सकते हैं, रक्षा कर सकते हैं इस भौतिकवादी जीवन शैली में भी, इस वर्तमान जीवन शैली में भी। डॉक्टर साहब, आपका बहुत बहुत धन्यवाद।
2: सर, 5,000 रूपए लगाइए और 8,000 रूपए प्रॉफिट पाइए। ये देखिए प्रूफ का स्क्रीनशॉट।
3: वाओ, स्क्रीनशॉट का प्रॉफिट असली है या सिर्फ स्क्रीन पे? व्हाट्सएप या टेलीग्राम इन्वेस्टमेंट ग्रुप्स में फेक प्रॉफिट्स और स्मॉल रिवॉर्ड से ट्रस्ट बनाया जाता है, फिर इन्वेस्टमेंट बढ़ता जाता है। इसलिए
4: हमेशा पूछो WHY, वाई कहता है कैप्टन वाई ऑफ SBI,
3: आपका साइबर रक्षक।
5: میڈیا مویف دون ایف ایم کدیو آکاشوانی کرگلین وقت بود دوستو دلغان امیر سم چو سوغا سنسو کسیتا شربنا چون پیا پروگرام پروچوکت نیان مزد پروگرام پروچوکن پین سکینا بانو
6: आपके 4,800 रिवॉर्ड पॉइंट्स आज एक्सपायर हो रहे हैं, अभी रिडीम करें।
7: अरे वाह, मेरे इतने पॉइंट्स कैसे आए?
3: बस यही पूछो Why? रिवॉर्ड पॉइंट्स के नाम पर आए किसी अननोन लिंक पर क्लिक करने से पहले सोचिए, एक Why आपको फ्रॉड से बचाए।
4: हमेशा पूछो WHY, Why कहता है कैप्टन Y ऑफ SBI,
3: आपका साइबर रक्षक।
8: السلام علیکم آکاشوانی کرگیلی کنا فرچو پیوت پی پروگرام شربا نچونگ جبیس لکھورے نگا یانگ سرچی گیان تنگنا سکتھوک چینوت نگا چی شتینا جون سلام پو فردمو جن سنشی یلی پروگرام سنگا بکن چرما چنزی اچینو مو کک فنون ردیانگ مجاگیت یان تنگ سق گار جوک سیوت نسنگ ننمیت سنمیت رگمو سنمونگیم بو جوک سی دکتو سواسیس نلا پروگرامی چیر پو پروگرامی گزوک پیکا تیرٹوریال آرمی دی یان دو نیمبو نیمبو ورلڈ پوسٹ ڈے دیکھا تو سویکا یان تنگ سک پاس پیرا ریفرچ چگیت دیر کے اپنا محمد اسحاق ٹیچر لکھنا ایڈولیسنس اینڈ ڈرگ ایڈکشن دیکھا تو سویکا یان تنگ سک پاس پیرا ریفرچ چگیت کسیتا پروگرام پولا گزوک پیت ٹیروٹوریل آرمی جگ پو لوبنگ ما اکٹوبری چھس رگوا گیسٹریت ہندوستان یانوک مل لکھوں ما چھاتسوک دیجک انڈین ٹریٹوریل آرمی ٹی اے شچوے دونا ریسٹریت شتنگلوکس بے منگ نانگ کھونگی کھاک کن ایتو بے منگ نانگ جاکسے انچو ٹریٹوریل آرمی ریسٹریت ہندوستانی شمقمی انڈین آرمی پویک انچو دی انسر پوالتیتنا دی سکش میمانگ سن گاؤن کھنتیس کھنتی جاکزری لس کن نیمبو نیمبو کھنتی روزگار کن جاک پو یمبو یمبو پروفیشن پو یمبو یمبو بزنیشک بینیوتنا او دون نیمبو نیمبو کھونگیس اگر ملیٹری سرویس یا نکش مقمی نیمبو یا ناتیر یا سترون میمینگ نان کھاک کن آدا بسنی کتو یوتنا کت دیان نکچسنی یوتنا کتو او دی شوک پو کتو یوتنا دون لا ٹریننگ لینے کھونگا ٹریننگ تنگ چس انچوک یانگ نام سنگ رگوشا سی توس پیانوک ریسٹریت سترونگ لکس پی مینگ نام کھونگ دے لس پیانوک یونگ ما ین چس انچوک دے لس کن کھونگا انجام تنگ ما ین چس انجرے دوشچو سی انچوک ٹریٹوریال آرمی دے مینگ نام دی وا سٹیزن آرمی آزرے زربچھندوک دیر یل ربس پولانگ اتل تیتنا ٹریٹوریال آرمی یارگسپور یسٹ ہندوستان یانوک آکزلری ملٹری فورس نگمبو چکھن انسو چکستون گبگینا جپچو رگرگت یانوک انڈین ٹریٹوری